आकाश पनि आगर्तला ताबक सँगसँगको तिनी दिवर चराने कक परक पान्दा पान्दा नै पुइलन खाना पाएन बढिरहने पान्दा नोकोल